0: देखिए कॉलर आए हेलो ना कॉलर की तरफ अस्सलाम वालेकुम
1: वालेकुम सलाम दा गुलाम खान क्या हाल है खुश है
0: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह आदो मुझे केर गलाए पियो
1: नहीं आला दिन सुमरो
0: साईं मुझे केड़ा हाल ठीक है हो दा
1: अल्लाह जाय सा जाय सा तोर से जो सॉन्ग बुधा सो
0: जी दा हुकुम तो यो केड़ो सॉन्ग बुधना ڈول فکر جی آواز میں ٹھیک ہے وڑی مہربانی میٹھا تاں شو میں شامل تھے ڈاڑو زبردست سانگ مجھے پلے لسٹ میں ہلے بدو انہیں انجوائے کر